0: दोस्त वो है जो थम के रखता है हाथ, परवाह नहीं उसको कौन है तुम्हारे साथ। उसकी आंखों में चमक दिखती है जब होते हैं तुम्हारे साथ। गुजर जाता है वक्त मिनटों में जब करते हैं उससे बात। दोस्त वो है जब सामने आ जाएगा खुद बयां हो जाता है दिल के हालत। कुछ सोचना नहीं पड़ता जब होती है उससे बात।
1: ऊर्जा तजिकिस्तान और पाकिस्तान के बीच सहयोग के प्रमुख क्षेत्रों में से एक है। विशेष रूप से खासा हजार परियोजना के प्रभावी कार्यान्वयन पर सहयोग को मजबूत करने पर विशेष ध्यान दिया जाता है। नमस्कार देशी एवं विदेशी श्रोतागण, अगले पाइवंत कार्यक्रम में हम तजिकिस्तान और पाकिस्तान के बीच सहयोग के बारे में बात करेंगे। हमारे साथ रहना। तजिकिस्तान गणराज्य और पाकिस्तान इस्लामी गणराज्य के बीच राजनयिक संबंध 6 जून 1992 को स्थापित हुए थे। तजिकिस्तान और पाकिस्तान के बीच सहयोग की शुरुआत वर्ष 1991 से हुए। वर्ष 1993 में पाकिस्तान इस्लामी गणराज्य ने तजिकिस्तान में अपना दूतावास खोला, जिसने 1994 की शुरुआत से कार्य करना प्रारंभ किया। तजिकिस्तान गणराज्य ने वर्ष 1997 में इस्लामाबाद में अपना महावाणिज्य दूतावास स्थापित किया और 23 फरवरी 2005 से पाकिस्तान में तजिकिस्तान का दूतावास सक्रिय रूप से कार्यरत है। तजिकिस्तान गणराज्य और पाकिस्तान इस्लामी गणराज्य के बीच द्विपक्षीय सहयोग दोनों पक्षों के प्रयासों के निरंतर विकसित हो रहा है। 34 वर्षों के संबंधों के दौरान तजिकिस्तान के राष्ट्रपति मली रहमान ने पाकिस्तानी की 8 आधिकारिक एवं राजकीय यात्राएं की है। इसके अतिरिक्त 1 मार्च 2017 को राष्ट्रपति मली रहमान ने पाकिस्तान के कार्यकारी यात्रा की, जिसका उद्देश्य इस्लामाबाद में आयोजित 13वीं इकोनॉमिक कोऑपरेशन ऑर्गेनाइजेशन शिखर सम्मेलन में भाग लेना था। वर्ष 2021 में शांति और राष्ट्र एकता के संस्थापक राष्ट्र का नेता तजिकिस्तान गणराज्य के राष्ट्रपति मली रहमान के पाकिस्तान की आधिकारिक यात्रा आयोजित हुए, जिसके दौरान बड़ा सहयोग समझौते पर हस्ताक्षर किए गए। इसके बाद वर्ष 2032 में दोनों देशों के बीच 8 और सहयोग संबंधी दस्तावेजों पर हस्ताक्षर किए गए। सन 2012 में शांति और राष्ट्र एकता के संस्थापक राष्ट्र का नेता तजिकिस्तान गणराज्य के राष्ट्रपति मली रहमान ने मिस्र अरब गणराज्य के शहर शर्म एल शेख में संयुक्त राष्ट्र जलवायु परिवर्तन रूपरेखा अभियान समय के पक्षकारों के 27वें सम्मेलन के अवसर पर पाकिस्तानी इस्लामी गणराज्य के प्रधानमंत्री से मुलाकात की। पाकिस्तान के राष्ट्रपति आरिफ अलवी उस समय 3 बराधिकारिक एवं कार्यकारी यात्राओं पर तजिकिस्तान आ चुके हैं। इसके अतिरिक्त हाल के वर्षों में पाकिस्तान के प्रधानमंत्री मोहम्मद नवाज शरीफ ने भी विभिन्न अवसरों पर दुशंबे की आधिकारिक और कार्यकारी यात्राएं की है, जिनमें पानी जीवन के लिए सम्मेलन में भागीदारी खासा हजार परियोजना के निर्माण कार्यों के उद्घाटन समारोह में उपस्थित खासा हजार परियोजना में भाग लेने वाले देशों के राष्ट्राध्यक्षों और सरकारों प्रमुखों की बैठक में भागीदारी तथा शंघाई सहयोग संगठन के 20वीं वर्षगांठ के अवसर पर सदस्य देशों के राष्ट्राध्यक्षों के परिषद की बैठक में भागीदारी शामिल है। इस संबंध में तजिकिस्तान गणराज्य के ऊर्जा और जल संसाधन मंत्री दलेर जुम्मा में आपने विचार व्यक्त किए हैं।
2: مناسبت‌های دوستانه و همکاری‌های متقابلاً سودمند جمهوری تاجیکستان و جمهوری اسلامی پاکستان در زمینه احترام، اعتماد و همدیگر فهمی طرفین سال به سال تحکیم یافته، عین زمان به سطح بلند رشد رسیده استودان.
1: جمهوری اسلامی گنراجا و اسلامی گنراجا پاکستان که بیچ من ریپورت ات هف پرنسپاری گروپ سی لاپاکاری سمبند سامان ویشواز و رابسی سامچکی ادهار پر ورش در ورش مضبوط ہو جا رہا ہے اور ایک استائی سجدری کے سر تک پہنچ چکے ہیں۔ دونوں دیشوں کو نہ کیول سجد راجنیتک اور آرتھک ہیت چھوڑتے ہیں بلکہ ایتیہاسک سانسکرتک اور اتیمک نکت بھی انہیں ایک دوسرے سے جوڑتی ہے۔ ہلکے ورشوں میں ویاپار ویوستھا ارجا پریواہن شکشا سانسکرتک اور پرتن کے کھیتروں میں دیپکش سمندوں کا وستار ہوا ہے تتھا سایوں کو مضبوط کرنے کے لیے انوکول پرستیاں بنائی گئی ہے۔ دونوں دیشوں نے نیتاؤں کے بیچ اونچا جستار بیٹا کو اور وارتاکاروں نے منتری پور سمندوں کو نئی گتی پردہن کی ہے اور سنیوکت پریوجناؤں کے کارینویان کے لیے نئے افسر اپلبدھ کرائے ہے۔ تاجکستان اور پاکستان کے کھیتر میں شانتی استھرتا سرکشا اور رشنتماگ سایو کو مضبوط کرنے کے سمرتھن ہے تتھا رشا اور کھیتری سنگٹھنوں کے ڈھانچے میں ایک دوسرے کے ساتھیوں کا سمرتھن کرتے ہیں۔ ساتھ ہی پریواہن اور لوجسٹیکل کشمتاؤں کے اپیوگ تتھا پریواہن گلیاروں کے وکاس کے کھیتر میں سایو دونوں دیشوں کے لیے راجنیتک مہتو رکھتا ہے۔ یہ وشواس ہے کہ تاجکستان اور پاکستان کے بیچ منتری پور اور پرانسپاریک لوپ سے لاپکاری سمبند بھویشیا میں بھی اور ادھک وکست ہوگے تتھا دونوں دیشوں کے جنتا کے ہیتوں اور کھیتر کے سرتا ایون پرگتی کو بڑھاوا دیں گے۔ دونوں دیشوں کے بیچ ویاپارک آرتھک تتھا ویگانک تکنیکی سہیوگ سمبندھی ایک انتر سرکاری آیوگ کاریات ہے جو دیپکش آرتھک سہیوگ کے وکاس کے پرموکھ تنتروں میں سے ایک مانا جاتا ہے۔ 27 اکتوبر 2024 کو دوشنبے میں آیوجت پاکستان اسلامی گنراجیہ اور تاجکستان گنراجیہ کے بیچ ویاپارک آرتھک تتھا ویگانک تکنیکی سہیوگ پر سنیوگ آیوگ کی دوسرے بیٹھک میں دونوں پکش اس بات پر کشمتا ہوئے کہ ویاپارک اور اودیوگک پرتنیمنڈلوں کے آدان پردہان کے مدھیم سے ویاپارک ایون آرتھک سمندوں کے استر کو اور ارجا کیے گئے۔ ویاپارک سمندوں اور آرتھک سہیوگ کے وستار کے ادیشیہ سے دونوں پکشوں نے ایک دوسرے کے انتراشٹریہ ویاپار میلوں میں بھاگ لینے پر بھی سہمتی ویاکت کی۔ یہ نرنے لیا گیا کہ لگت سمبندھی سبھی پراکار کے سرتیا ریاتی تتھا ورتوستالوں کی اپلبدھتا پرسپارک سماج کے آدھار پر نشولک پردہن کی جائیں گے۔ یہ سوازیہ اس سمجھوتے کے انوسار لاگو کی جائیں گے جس پر پاکستان کے نریات وکاس بیورو پاکستانی ویاپار وکاس پرادھیکارن پاکستانی ونیجائی ایون ادیوگ منڈل تتھا تاجکستان گراجیہ کے ونیجائی ایون ادیوگ منڈل کے بیچ ہستاکشر کیے گئے ہیں۔ اس ورش 2-3 جون کو دوشنبے میں آیوجت تاجکستان گنراجیہ اور پاکستان اسلامی گنراجیہ کے بیچ ویاپارک آرتھک تتھا ویگانک تکنیکی سہیوگ پر سنیوکت آیوگ کی آٹھویں بیٹھک ایجنڈے میں شامل مدعوں تتھا پہلے لیے گئے نرنیوں کے کارینویان کی پرگتی سنیوکت آیوگ کے